0: हेलो हेलो
1: हेलो
0: कनावा बिन
1: हेलो
0: मिंगले फम तक पी यू गुड आफ्टरनून लेडीज ता तराम नोक चेरी
1: तो जोरे बाई की मिंग इसी आई का आई की ले फम थोबां की ले का नहीं था
0: थोबाल देगी बी आई बुत तराम नोक चेरी केरी क्रम फिल्म की सही तातोक सी गेंगे सी दिया
1: था थासी थानाव हाई रे बा फिल्म देगी सारी तागा जुन सकपा वाही ना फोंग तोक बंगम द्रबस हाई बुत
0: मैं आमने आमना पाम नसु ताना बाई सही मनी को खंडी रख लीशा
1: पैसा
0: अदुम युम दगा थमें खांग तो बदगा हाइबिरी बा इसे इसे दुम नंग बीब्रो
1: था दुम होय नंग बजाओ ये दुगा दुम पाम बनी ना दुम चाय ये ना बम तम दरी दियो ता लाख बा कोई दिंगे दुम ताते हाय तरे सा
0: जिकी मैं एक तो करिए बस उन्हें हाइबी की बता था सी था नो फिल्म देगी
1: इसे आई को ये सा तो बांक दिले
0: इसे इसे इसे मैं एक सही हो बदुबु
1: वही ना पंजो पंगम दर बस
0: थमोई दी नुशीरी बनी लोना है याम न फजबा मई अम खनबी रखनी हजिक शिबु कनो से सोम माइके जाइजे बता रहे लौ सिंगी नत्रग करी करी करमबा अखोइन ता मद नुंगाय बे आब करी पौदम गले पीगे ता पीउ दने खेदा
1: था खोइ जे कने मपान द लई ब लौ गोइ जे दम सिंग रां खुंदो जे दम इंजन खोइर गलो इन नै ब याउ न रे सा दम खरम मनुंग संग जम बदिया दम
0: ထာစီတနောဖုံကြီးအခွေတဲ့ဟိုဇိကလေဂျယ်ရီစေစဘတ်ချန္ဒရာမဒီအနန်ဘူရှန်စေရင်ဘတ်ဂျီတန်ခိုင်ဒီမနဆေရန်ဂွိရှိနီဆုံနဟာဘီဘနဆရီတာဂဇမီဟာဘီဘကွာဟိုရှာမစီအိနဖိုင်စေဟက်ထာရကပုနတာမီနာဘဟာဘဒူနီအင်ဝန်ဒါအိဆေဆေရီတာဂဇမီရီဂီတုံဟာမဒီလေဂျတဘအခွေနထဝိုင်ဂီထဝိုင်ဝိုင်ဘနနောဘွေကဆရီတာဂဇမီရီဂါဆမီနမအမဘူဒီလေဘဝဇိုင်နာဝအိဆေဆေဟုတ်ချီဒီမာနာရ ခါဒူဒီအမခတ်လာကြိုင်းနာအကတန်းခိုင်တာဘဝလဲစာအင်းဟင်းဟင်းအဲ့ဒါဟဲဗီယူနဲ့ဒါတော့ပါအင်းဟင်းမမတော်လေးစာဘီတော့ငါဝီတော့ဟဲလို့ဖိလမ်တဲ့ကေအမအဇီကာဒူအပစ်ပန်ကစကွာအိုင်ဂီပူငိုင်ကိုစေဟဲလဲစေဟုတ်အင်းမမတော်လေးစာဘီတော့ငါဝီတော့ဖိလမ်စီဒီကီဥမာဇီရမဒီပစ်ပန်ကအပွန်ဘခွန်ဂျယ်ဒါရောမီမိုင်တိုင်းနာဆိုင်ရင်ဘမဒီတုံးမထန်ဂျမ်နာဆိုင်ရန်ဘစေကွာ
1: ခွိုင်ဆာအမနီတန်းခေါကြရမကေအိုင်ဒီပုန်လေးကွန်ချေမနီမူတာနာလေရန်ဦးနာဆာလရီယင်ခွိဒီနန်ဂီသဒမ်
0: Thank you, sir. Yeah, I'm fascinating. Talk directly. Say, Punamuk, no, I'm not a minute. Take a check.